0: تو بچوں سنا آپ نے, اب ذرا یاد کیجئے کہ جو جو کس کس کے پاس گیا. اور کچھ پھلوں کے نام لکھیے اور ان کا رنگ بتائیے. بینگنی جو جو, ابھی آپ سن رہے تھے یہ کاریکرم. کاریکرم سمنوے پروفیسر راجندر پال, تکنیکی سمنوے بٹی لینگلنگڈو, کلاکار ممتا ملکانی اور بابلا کوچر, دھونیانکن میانک کمار, مارگ درشن اجیت ہورو, نرمان سہایک تنو گپتا تتھا نردیشن ایوم نرمان ویملیش چودھری. پریے شروتا, यदि आप हमारे कार्यक्रमों पर अपनी प्रतिक्रियाएं देना चाहते हैं तो हमारे IVRS नंबर पर संपर्क कर सकते हैं. हमारा IVRS नंबर है 8800440559. और साथ ही हमारे ईमेल पर भी आप हमसे संपर्क कर सकते हैं. हमारा ईमेल आईडी है audio@cieet.nic.in. यह कार्यक्रम CIET NCERT नई दिल्ली भारत द्वारा प्रस्तुत किया गया. बैंगनी जोजो, अभी आपने सुना यह कार्यक्रम. श्रोताओं, और प्रस्तुत है कार्यक्रम गौरा देवी, एक महान पर्यावरण नेत्री.
1: इस कार्यक्रम में महान पर्यावरण नेत्री गौरा देवी के जीवन और पर्यावरण बचाने में उनके प्रसिद्ध अभियान चिपको आंदोलन की जानकारी दी गई है. ये कार्यक्रम हमें उत्तराखंड के रमणीक राज्य में ले चलता है और वहाँ की पर्वतीय संस्कृति की झलक भी प्रस्तुत करता है.
0: CIET NCERT द्वारा प्रस्तुत है विशेष उपलब्धियों को प्राप्त करने वाली महिलाओं के जीवन पर आधारित श्रृंखला छू लूं मैं आकाश.